0: वेल जनाब, अड्डकी भी जितने हमारे लिस्टर हैं वो भी आ सकते हैं भाई, अपना जो है ना रिक्वेस्ट हमें बता सकते हैं भाई। आज आपकी बारी है भाई, तो जितने भी हमारे अड्डक और साथ साथ ही हसन अब्दाल के जितने भी हमारे लिस्टर हैं भाई, वो भी आ सकते हैं। और साथ साथ जो इस वक्त लोग जो है भाई ड्राइव कर रहे हैं भाई मोटर वे पे या जीटी रोड पे, तो उनको कहेंगे भाई ड्राइव केयरफुली, अपना भी ख्याल रखा करे और दूसरों का भी भाई। और साथ साथ ही जितने भी लिस्टर हैं, जमा सादाबाद लिस्टर बाबा गान उतार सुदेश दा प्रोग्राम दस जवानों ने पदे के नसीहत स्टार पर पखवाने खबर इशा पदे के डंग दे और डूंग दे और देखे चिकम दे देखे देखे स्टार से रिक्वेस्ट पर बराबरी की दाखल जो सो कोई चीज समा द टोल ना और पदे के ब्याह मुकाबला की गई ची आया द चा सॉन्ग सुमरा को ले मतलब दादे ठीक देखे ना नुड़ुम्बे खो तासु समाधा खुखे सॉन्ग वो रे दो उस पजस्तासो द खुखे सॉन्ग और हम खुचे तासो दाने छे गोरे सम बद्र रतन यादवे शांति सॉन्ग बराते यादवे छे दा मुबारक शाह मुंग तपले का सही दा नुड़ुम्बे का अलर गोरम छे मुंग सर प्लान माने सूख थी द कम जेने दी खोजम छे दाने वे का अलरान पकिराशे जाड़ो प्रे दे मड़ा जाड़ो माने सक जाड़ो मोर प्लार खुन की मड़ा जाड़ो प्रे दे पजड़ो सके जाड़ो माने तिल زړو باندې څه کوم زړو خو مور پلار مزه کوي چې دواګانې ته کوي په زړو مونږ څوک ګور شو سره پلان څوک دی. السلام علیکم. جی جناب څوک رقم زرا حذیف ارمان خبرې کوي د مرغوز نه. حذیف ارمان څنګه خی ټیک ټاک خیر دے ورکستا چکم دے پریڈیو بانے آواز
1: زریشے یو دا ٹائم چکم دے مینوال لخپل مینا رانا نو دا خو ډیر زیات خ خبر دا
0: نہ دا خلق نہ منی گنی کینو گم ټوله زندگی دوی توا کپ کڑے دا
1: وا کپ کڑے دا بالکل
0: چانا میو روپے ام نراغست
1: نہ دا غست بالکل مون دا پتہ دا
0: نور حالات واقعت خدی
1: تاسو ډیر دواګانی دی ٹائم ډیر زیات نہ خلم او
0: فرمایي
1: هو ما
0: جی
1: سرپراز آواز زما بخیر جی وی شپ کو تو شو دیو امنا شو است ناراضی سو
0: است ناراضی سو کو او دا خوڑے تے کہ سیٹ سونگ دی یاد کے یار
1: نو بس اسو خوخه
0: نہ زمون استا خوخه رستار پر او پلی گو کنه خا
1: خجی نو کور کے خیر خیریت ہے
0: خیر دے پر کی بورڈ کی ای غیب شو دے یار بٹن لوتے دل تا ہوتا تا پتہ رکھے
1: پیریان
0: ماما گاند یار کی بورڈ نے ای رو ککڑا
1: وعلیکم
0: السلام.